0: mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorised by the UK Financial Conduct Authority.
6: दूल्हे का सेहरा सुहाना लगता है।
7: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ तीन दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रैडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
8: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रैडफोर्ड, BDH8DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रैडफोर्ड।
7: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
8: तुम्हें पता है भाभी ने बोबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
7: खूबसूरत कारपेट्स, लेमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डाइट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
9: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
10: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है।
9: जी हाँ, बेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
10: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, बेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रैडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
7: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
10: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
7: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने कि खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
10: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
7: मंगला केटरिंग, 77 Athington Street, ब्रैडफोर्ड, BD8 ATY,
10: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज .UK।
11: क्या आपकी आवाज खूबसूरत है? क्या आप में बोलने की जरूरत है? अगर ऐसी ही सूरत है तो ब्रैडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए, ब्रैडफोर्ड एशियन रेडियो।
0: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
12: दोस्तों, ये ब्रैडफोर्ड एशियन रेडियो की आवाज़ है। मैं हूँ रिफत अब्बास, आपका हमारा साथ है 5 बजे तक। जो मेहमान अभी अभी तशरीफ लाए हैं उनके इस्माइल ग्रामी आप तक पहुँचा दूँ। परदेसी मजीद साहब तशरीफ लाए हैं खारियाँ गुजरात पाकिस्तान से, और उन्होंने शकील साहब, रिजवान साहब, नवीद साहब, चौधरी रुखसार अहमद साहब सबकी खिदमत में मोहब्बत भरा सलाम पेश किया, और एक गीत उन्होंने सुनना चाहा है जो वो इन तमाम अहबाब के नाम करना चाहते हैं। तशरीफ लाए हैं अमरोहा से ہندوستان کے مردم خیز شہر سے بابر شباب صاحب، اور انہوں نے تمام ہی سامعین اور ناظرین کی خدمت میں محبت بھرا سلام پیش کیا ہے۔ ہم آپ سب کو دل کی تمام تر گہرائیوں سے غزل حسن چیری میں خوش آمدید کہتے ہیں۔ ابھی تک میں منتظر ہوں شاہ صاحب، آپ کی کال نہیں آئی ہے ابھی تک۔ آج ذرا میری مجبوری یہ ہے کہ میں اپنا فون باوجود نہیں لا سکا ہوں، تو آپ ذرا فون کر لیجئے تاکہ ہم یہ ڈسکس کریں کہ یہ جو سلسلہ چل رہا ہے پینل کا، اس کو کیسے حل کیا جا سکتا ہے۔ آج جو ہم نے گیت ہے، آپ کے پسندیدہ سیگمنٹ ایک شاعر ایک گیت دو فنکار میں، اسے منتخب کیا ہے ڈاکٹر ماہرخ صاحبہ نے، اور میں اپنے تمام سننے والوں کو دعوت دیتا ہوں کہ اگر آپ کے ذہن میں کوئی ایسا گیت ہے جو ہمارے اس پروگرام میں شامل نہیں ہوا ہے، جیسے کل کا گیت محمد ایوب چوہان صاحب نے اولڈھم سے تجویز کیا تھا، تو ہمیں بڑی خوشی ہوگی کہ آپ بھی پارٹیسپیٹ کریں اور میرا ذرا سا مصیبت کم کر دیں، بوجھ کو ہلکا کر دیں جب آپ گیت، لیکن شرط یہ ہے کہ دو آوازوں میں اس کا ہونا ضروری ہے۔ آج کا جو گیت ہے یہ 1966 کی ایک فلم سے لیا گیا ہے جس کا نام تھا جب جب بہار آئی، اور اس میں بھارت بھوشن اور فریدہ جلال نے کردار نبھائے تھے، اور جو گیت ہے وہ گیت بے انتہا مقبول گیتوں میں سے ایک ہے، سدا بہار گیتوں میں سے ایک ہے، جس کی موسیقی ترتیب دی تھی لکشمی کانت پیارے لال نے، اور اسے بول بخشے تھے آنند بخشی نے۔ آپ سب جانتے ہیں کس قدر بڑا نام ہے، لاکھوں گانے ان کے نام سے شہرت اور بلند کی بلندیوں تک پہنچے، بہت بڑا نام آنند بخشی کا۔ سو آج کی فلم ہے تقدیر 1967 کی، گیت کے بول ہیں جب جب بہار آئی، میوزک سے اسے سنوارا لکشمی کانت پیارے لال نے، اور گیت کے بول ہیں تحریر کیے آنند بخشی نے۔ تو آئیے ایک شاعر ایک گیت دو فنکار، پہلے فنکار ہیں محمد رفیع

0: اور دوستو یہ تحفہ تھا اہل مڈلس برا کے لیے. آپ سن رہے ہیں بیڈفورڈ ایشین ریڈیو 1413 میڈیم ویف پر یارکشائر کی سسین وادی میں. دنیا کے چار کونوں میں اس وقت اسے سنا جا رہا ہے آن لائن www.bedfordasianradio.co.uk پر. اس کے علاوہ ہمارے وہ احباب الحمدللہ ایک کثیر تعداد ہمارے ہمراہ موجود ہے, ہمارے ان نادیدہ لسنرس کی اور سوتے مجاہدوں کی جو ہمارے ہمراہ موجود ہیں. کمرشل کے وقفے کے بعد ہم ان کی خدمت میں خصوصی تحفہ پیش کریں گے, اس لیے کہ وہ اپنی فرمائشیں تو کر نہیں پاتے دنیا کے چار کونوں سے, لیکن آن لائن سن کر ہمارے پروگرام غزل اس نے چھیڑی کی عزت و توقیر بڑھاتے ہیں. ساتھ ہی ساتھ یہ نوید بھی ہے کہ ابھی 10 سے 15 منٹ میں ریاست صاحب آغاز پروگرام میں ہماری بز میں تشریف لے آئے تھے, لیکن انہیں کہیں جانا تھا اور ان کا کہ جب میں آ جاؤں گا تو میں آپ کو بتا دوں گا, کیونکہ میں اپنا تحفہ اپنے اہل خانہ کے ساتھ بیٹھ کر سننا پسند کرتا ہوں. سر آنکھوں پر ہم انتظار کریں گے تیرا قیامت تک, خدا کرے کہ قیامت ہو اور تو آئے. میں ہوں رفت عباس, آپ کا ہمارا ساتھ ہے 5 بجے تک. ہماری یہ نشریات جو ہیں آپ کی خدمت میں 1413 میڈیم ویو پر یارکشائر کی سسین وادی میں پہنچائی جا رہی ہیں. ساتھ ہی ساتھ میں یہ یاد دلاتا چلوں یارکشائر کی سسین وادی کے سامعین کو کہ اگر آپ ہماری نشریات ڈی اے بی ریڈیو پر سننا چاہیں تو ہماری یہ نشریات ڈی اے بی ریڈیو پر بھی سنی جا سکتی ہیں, گاڑی میں ہوں, گھر میں ہوں, دکان میں ہوں. اب تو ڈی اے بی کا زمانہ آیا ہوا ہے, تو ہم آپ کو ایک بار یاد دہانی کے طور پر بتانا چاہتے ہیں, اور اس کا بڑا آسان طریقہ ہے. آپ بی الفابیٹ پہ جائیے اور اس میں نام آنا شروع ہو جائیں گے لسٹ میں, اور جب بی ایف ڈی لکھا ہوا ہے ایشین ریڈیو تو سمجھ جائیے کہ یہ آپ کا پسندیدہ ریڈیو بریڈفورڈ ایشین ریڈیو ہے. سو آپ ہماری نشریات صاف واضح اور اسٹوڈیو کوالٹی کی سن سکتے ہیں, اور ساتھ ہی ساتھ ہمارے ابھی تک کچھ احباب میں منتظر ہوں کہ تشریف لائیں اور آپ تک اپنی خوبصورت تحائف پہنچائیں. آپ کے لیے آتے ہیں اور آپ کو وہ تحائف پہنچاتے ہیں, تو دیکھتے ہیں کون آتا ہے اور کون آپ تک پہنچتا ہے. بڑھتے ہیں کمرشل کے وقفے کی جانب. موسم اب اس وقت خوشگوار ہو گیا ہے, ٹمپریچر جب میں صبح آ رہا تھا تقریباً 14-15 سیلسیس تھا, ہواؤں میں ٹھنڈک تھی, اور محکمہ موسمیات کی پیش گوئی کے مطابق دن میں رمبل تھنڈر یعنی شدید بارش کا امکان موجود تھا. مجھے لگتا ہے کہ آج ان کی جو پیش گوئی ہے وہ کچھ ذرا پیچھے رہ گئی, کیونکہ اب تو اس وقت بے انتہا خوشگوار موسم نکلا ہے, دھوپ نکل آئی ہے, ٹمپریچر جائے گا 17 سیلسیس تک. 13 AM DAB Plus موبائل ایپ اینڈ آن لائن ایٹ bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
3: दूल्हे का सेहरा सुहाना लगता है।
6: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
7: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रेडफोर्ड, BDH8DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रेडफोर्ड।
6: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
7: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
6: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो, और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड एट ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
8: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
9: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
8: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
9: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
6: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
9: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
6: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
9: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
6: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8ATY,
9: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज.uk।
10: Do you know there are 170,000 new cases of cancer each year in Pakistan? Do you know that Imran Khan Cancer Appeal provides free cancer treatment to 75% of its patients? Do you know that the third specialist Shaukat Hanum Cancer Hospital is being built in Karachi? We need your support more than ever now. Please donate today by calling 01274-424-444 or donate online at ikca.org.uk.
11: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
0: दोस्तों, इससे पहले कि हम अपने नादीदा लिसनर्स और सोते मुजाहिदों जो हमारे हमराह मौजूद हैं ऑनलाइन, उनकी मोहब्बतों के नाम एक खूबसूरत गीत करें। पहली मुलाकात होती है, हम आपको बंदे लिए चलते हैं जहां मौजूद हैं हमारे शकील भाई, उनसे मुलाकात करते हैं। मैंने हतुलवसा कोशिश की है कि इंशाल्लाह आपकी आवाज़, मेरी आवाज़, सब कुछ वैसे ही जैसे रोज़ाना होता है पहुँच सके। कोशिश है, दुआ कीजिए कि अल्लाह ताला मुझ पर करम फरमाए। अस्सलाम वालेकुम।
12: जी वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
0: वाला इबादिल्लाहि सालिहीन। शकील भाई कैसे हैं आप?
12: जी अल्लाह की मेहरबानी, शुक्र है, आपकी दुआएं।
0: हम आपको दिल की गहराइयों से खुशामदीद कहते हैं।
12: शुक्रिया। तो आवाज ठीक आ रही है?
0: बिल्कुल क्लियर आ रही है साहब।
12: शुक्रिया। तो तमाम सुनने वालों को मेरे तरफ से अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम। इसलिए कि वो कुछ बटनों को छेड़ा था खामखा, तो वो मैंने जरा से एडजस्ट किए हैं और आवाज आपकी हमारी दोनों की क्लियर आ रही है।
12: ठीक है,
0: बिस्मिल्लाह।
12: तो खालिद नमीर साहब, सूफी अब्दुल करीम साहब, रिजवान किया लिया है, अयूब भाई हैं, चौधरी इकसार साहब है, चौधरी मुजफ्फर साहब है, मियां हाउस वाले है, मायूं परवेज साहब है, मजीद भाई,
0: हाँ, अभी हिमायूं परवेज साहब भी अमरोहा से तशरीफ लाए हैं।
12: तो ये अदीम हाशमी की गजल है,
0: अता कीजिए।
12: वो कहते हैं दर्द होते हैं कई दिल में छुपाने के लिए।
0: वाह वाह वाह वाह, क्या खूबसूरत शायर का इंतखाब, दर्द होते हैं कुछ दिल में छुपाने के लिए।
12: क्या दर्द होते हैं कई दिल में छुपाने के लिए, सब के सब आंसू नहीं होते बहाने के लिए।
0: वाह वाह वाह वाह, दिल खुश कर दिया। वाह वाह वाह वाह वाह वाह वाह वाह,
12: शुक्रिया। उम्र तनहा काट दी वादा निभाने के लिए। अहद बांधा था किसी ने आजमाने के लिए।
0: वाह वाह वाह वाह,
12: शुक्रिया। वो बजाहिर तो मिला था एक लम्हे को मगर, उम्र सारी चाहिए उसको भुलाने के लिए।
0: वो बजाहिर तो मिला था एक लम्हे को मगर, अता कीजिए, बहुत खूबसूरत शेर है।
12: वो बजाहिर तो मिला था एक लम्हे को मगर, उम्र सारी चाहिए उसको भुलाने के लिए।
0: वाह वाह वाह वाह,
12: शुक्रिया। कुछ दिए दीवार पर रखने हैं वक्त इंतजार।
0: आहा, कुछ दिए दीवार पर रखने हैं वक्त इंतजार।
12: कुछ दिए लाया हूँ पलकों पे सजाने के लिए।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह,
12: लोग जेरे खाक भी तो डूब जाते हैं।
0: लोग जेरे, अरे वाह क्या अनोखी तस्वीर है, लोग जेरे खाक।
12: लोग जेरे खाक भी तो डूब जाते हैं, एक समंदर ही नहीं है डूब जाने के लिए।
0: क्या बात है, क्या बात है, अनोखी बात, अता कीजिए अता कीजिए। वाह वाह वाह वाह,
12: लोग जेरे खाक भी तो डूब जाते हैं,
0: क्या नई बात है। आहा हा,
12: एक समंदर ही नहीं है
0: डूब जाने के लिए।
12: धूप से खंदा लगी आहों की आवाज तो सुन। धूप से खंदा लबी आहों की आवाज तो सुन, ये हंसी तो आई है सांसू छुपाने
0: के लिए। भाई वाह वाह, क्या मरसा इंतखाब है, वाह वाह वाह वाह वाह वाह वाह वाह।
12: आखिरी शेर करते हैं,
0: अता कीजिए।
12: कोई गम हो कोई दुख हो दर्द कोई हो अदीम।
0: आहा,
12: कोई गम हो कोई दुख हो दर्द कोई हो अदीम, मुस्कुराना पड़ ही जाता है जमाने के लिए।
0: क्या बात है, मख्ता अता कीजिए शकील भाई, क्या मुरस्सा इंतखाब है आपका, वाह वाह वाह वाह वाह वाह वाह वाह,
12: शुक्रिया।
0: तो
12: एक गजल है
0: सर, ये मख्ता दोबारा अता कीजिए अदीम का।
12: कोई गम हो कोई दुख हो गर्द हो कोई हो अदीम,
0: आए हाय हाय हाय,
12: मुस्कुराना पड़ ही जाता है
0: जमाने के लिए। वाह वाह वाह वाह वाह वाह वाह वाह।
12: तो ये एक गजल है, इसका नाम है इबरत बेरंची।
0: अच्छा, अता कीजिए बिस्मिल्लाह।
12: वो कहते हैं बेजमीरों के कभी झांसे में मैं आता नहीं।
0: बेजमीरों के कभी झांसे में मैं आता नहीं।
12: बेजमीरों के कभी झांसे में मैं आता नहीं, मुश्किलों की भीड़ से हरगिज मैं घबराता नहीं।
0: वाह वाह वाह वाह, भाई वाह वाह वाह वाह।
12: मुझसे अब मेरी जुबान से कुछ कहा जाता नहीं।
0: आहा, मुझसे अब मेरी जुबान से कुछ कहा जाता नहीं।
12: जुर्म करके भी कोई मुजरिम सजा
0: पाता नहीं। क्या सच्ची बात है, वाह वाह वाह वाह।
12: शुक्रिया। मेरी खुददारी सदा करती है मेरी राहबरी।
0: आहा,
12: मेरी खुददारी सदा करती है मेरी राहबरी, मैं कभी पत्थर से अपने सर को
0: टकराता नहीं। भाई वाह वाह वाह वाह वाह वाह वाह वाह,
12: शुक्रिया। हक शनासी मेरा मसलक, हक परस्ती मेरा काम।
0: क्या बात है, क्या रवानी है, वाह वाह। हक परस्ती, हक
12: हक शनासी,
0: हक शनासी मेरा मसलक,
12: हक परस्ती मेरा काम।
0: आहा हा,
12: मैं खिलौने से कभी दिल अपना
0: बहलाता नहीं। वाह वाह वाह वाह, भैया अता कीजिए शेर, बहुत खूबसूरत है।
12: हक शनासी मेरा मसलक,
0: हक शनासी
12: मेरा काम।
0: आहा हा,
12: मैं खिलौनों से कभी दिल अपना
0: बहलाता नहीं। वाह वाह वाह वाह,
12: शुक्रिया। पेड़ जो देता है साया धूप में रहता है वो।
0: आहा,
12: पेड़ जो देता है साया धूप में रहता है वो, रोशनी देता है जो रोशनी पाता नहीं।
0: वाह वाह वाह वाह, भाई वाह वाह वाह वाह, रोशनी देता है जो रोशनी पाता नहीं। आहा,
12: आदमी के पास खुद जाती मसाइल हैं बहुत।
0: آدمی کے پاس خود ذاتی مسائل ہیں بہت،
12: دوسروں کے اب مسائل کوئی سلجھاتا نہیں.
0: بے شک سچا شعر ہے عطا کیجیے بھائی، بہت خوبصورت. واہ واہ واہ واہ.
12: آدمی کے پاس خود ذاتی مسائل،
0: اپنے مسائل ہیں بہت،
12: دوسروں کے اب مسائل کوئی
0: سلجھاتا نہیں.
12: شکریہ. تو آپ کی شعر کہتے ہیں
0: عطا کیجیے.
12: آرزوؤں کے چراغوں کو بجھا بیٹھا ہوں میں،
0: آرزوؤں کے چراغوں کو بجھا بیٹھا ہوں میں،
12: کوئی انسان آ کے میرے دل کو
0: بہلاتا نہیں. بھائی واہ واہ واہ واہ بھائی واہ واہ واہ واہ تھا کیجیے.
12: آرزوؤں کے چراغوں کو بجھا بیٹھا ہوں میں، کوئی انسان آ کے میرے دل کو بہلاتا نہیں.
0: واہ واہ واہ واہ واہ واہ واہ واہ.
12: بے ضمیروں کے کبھی جھانسے میں
0: میں آتا نہیں،
12: مشکلوں کی بھیڑ سے ہرگز میں گھبراتا نہیں.
0: شکیل بھائی آپ کے کلام کو بے انتہا سراہا اور پسند کیا ہے محمد ایوب چوہان صاحب نے، اولڈم میں، امروہہ میں ہمایوں پرویز صاحب نے، اور کراچی میں رضوان رضوی امرین زہرا نے، اور خالیاں گجرات پاکستان میں مجید پردیسی نے.
12: بہت شکریہ.
0: اللہ آپ کو سلامت رکھے، صحت سے رکھے، اور نظر بد سے بچائے. آمد کا بہت بہت شکریہ.
12: اللہ
0: حافظ. اللہ حافظ. اور دوستو آپ تھے ہمارے محترم شکیل بھائی، آپ تشریف لاتے ہیں بنگلے سے، اور ہمیشہ آپ کا انتخاب لاجواب ہوتا ہے، قابل تعریف ہوتا ہے. اب ہم چل رہے ہیں حسب وعدہ اس گیت کی جانب جسے ہم اپنے نادیدہ لسنر سوتے مجاہدوں اور ان تمام چاہنے والوں کے نام کر رہے ہیں جو دنیا کے چار کونوں میں ہماری نشیات سے لطف اٹھا رہے ہیں، اور غزل اس نے چھیری کا حصہ بنے ہوئے ہیں اور میری ہمت بڑھا رہے ہیں. آپ کا تحفہ حاضر ہے، قبول کیجیے.